0: کہیں آئینہ ملتا تو وہ ذرا اپنی صورت بھی دیکھتی۔ گھر سے چلتے وقت اس نے اپنی صورت دیکھی تھی، اسے چمکانے کے لیے جتنا سائیکل کر سکتی تھی وہ کیا تھا، لیکن اب وہ صورت جیسے یادداشت سے مٹ گئی ہے، اس کی محض ایک دھندلی سی پرچھائی ذہن میں ہے، اسے پھر سے دیکھنے کے لیے وہ بے قرار ہو رہی ہے۔ یوں تو اس کے ساتھ میک اپ کے لوازمات کے ساتھ آئینہ بھی ہے، لیکن اس مجمع میں وہ آئینہ دیکھنے یا بناؤ سنگار کرنے کی عادی نہیں ہے۔ یہ عورتیں دل میں خدا جانے کیا سمجھے، یہاں کوئی آئینہ تو ہوگا ہی، ڈرائنگ روم میں تو ضرور ہوگا۔ وہ اٹھ کر ڈرائنگ روم میں گئی اور قدِ آدم شیشہ میں اپنی صورت دیکھی۔ اس کے خد و خال بے عیب ہیں، مگر وہ تازگی میں، وہ شگفتگی، وہ نظر فریبی نہیں ہے۔ رام دلاری آج کھلی ہے اور اس سے کھلے زمانہ ہو گیا، لیکن اس خیال سے اسے تسکین نہیں ہوئی، وہ رام دلاری سے ہیٹی بن کر نہیں رہ سکتی۔
1: اوف، یہ مرد بھی کتنے احمق ہوتے ہیں، کسی میں اصلی حسن کی پرکھ نہیں، انہیں تو جوانی، شوخی اور نفاست چاہیے بس، آنکھیں رکھ کر بھی اندھے بنتے ہیں۔ میرے کپڑوں میں رام دلاری کو کھڑا کر دو، پھر دیکھو یہ سارا جادو کہاں اڑ گیا ہے۔ چڑیل سی نظر آئے، اب ان احمقوں کو کون سمجھائے؟ سے رام دلاری کے گھر والے تو اتنے خوشحال نہ تھے، وہ شادی میں جو جوڑے اور زیور آئے تھے وہ بھی بہت دل شکن تھے۔ اس کے سسر ایک ریاست کے مختار عام تھے اور شوہر کالج میں پڑھتا تھا۔ اس 2 سال میں کیسے ہون برس گیا، کون جانے زیور کسی سے مانگ کر لائی ہو، کپڑے بھی 2-4 دن کے لیے مانگ لیے ہوں۔ اسے یہ سوانگ مبارک رہے، میں جیسی ہوں ویسی ہی اچھی ہوں۔ اب اپنی حیثیت کو بڑھا کر دکھانے کا مرض کتنا بڑھتا جاتا ہے، گھر میں روٹیوں کا ٹھکانہ نہیں ہے، لیکن اس طرح بن ٹھن کر نکلیں گی گویا کہیں کی راجکماری ہیں۔ بساتیوں کے، درزیوں کے اور بزاز کے تقاضے سہیں گے، شوہر کی گھڑکیاں کھائیں گے، روئیں گے، روٹھیں گے، مگر نمائش کے جنون کو نہیں روک سکیں۔ گھر والے بھی سوچتے ہوں گے کتنی چھچوری طبیعت ہے اس کی، مگر یہاں تو بے حیائی پر کمر باندھ لی۔ کوئی کتنا ہی ہنسے، بے حیا کی بلا دور، اس کو تو بس یہی دھن سوار ہے کہ جدھر سے نکل جائیں ادھر اس کی خوب تعریفیں کی جائیں۔ رام دلاری نے ضرور کسی سے زیور اور کپڑے مانگ لیے ہیں، میں جانتی ہوں یہ بے شرم جو ہے۔
0: اس کے چہرے پر غرور کی سرخی جھلک پڑی، نہ صحیح اس کے پاس زیور اور کپڑے، کسی کے سامنے شرمندہ تو نہیں ہونا پڑتا، ایک ایک لاکھ کے تو اس کے 2 لڑکے ہیں، بھگوان انہیں زندہ سلامت رکھے، وہ اسی میں خوش ہے۔ خود اچھا پہن لینے اور اچھا کھا لینے سے ہی تو زندگی کا مقصد پورا نہیں ہو جاتا، اس کے گھر والے غریب ہیں پر عزت تو ہے، کسی کا گلا تو نہیں دباتے، کسی کی بد دعا تو نہیں لیتے۔ اس طرح اپنا دل مضبوط کر کے وہ پھر برآمدے میں آئی تو رام دلاری نے جیسے رحم کی آنکھوں سے دیکھ کر کہا،
2: جیجا جی کی کچھ ترقی برقی ہوئی کہ نہیں بہن، یا ابھی تک وہی 75 پر قلم گھس رہے ہیں؟
0: روپ کماری کے بدن میں آگ سی لگ گئی، افور دماغ، گویا اس کا شوہر لاٹ ہی تو ہے، اکڑ کر بولی،
1: ہاں ترقی کیوں نہیں ہوئی، اب 100 کے گریڈ میں ہیں، آج کل یہ بھی غنیمت ہے، میں تو اچھے اچھے ایم اے پاسوں کو دیکھتی ہوں کہ کوئی ٹکے کو نہیں پوچھتا۔ اور تیرا شوہر اب بی اے میں ہوگا؟
2: نہیں، انہوں نے تو پڑھنا چھوڑ دیا ہے بہن، पढ़कर औकात खराब करना था और क्या, एक कंपनी के एजेंट हो गए हैं, अब 250 रुपया माहवार कमाते हैं, कमीशन ऊपर से 500 रुपया रोज सफर खर्च के भी मिलते हैं। अब ये समझ लो 500 का औसत पड़ जाता है। 150 रुपया माहवार तो उनका जाती खर्च है। बहन ऊंचे होदे पर है तो अच्छी हैसियत भी बनाए रखनी लाजिमी है ना।
1: वो तो है भाई।
2: 350 रुपया बेदाग घर दे देते हैं और उसमें 100 रुपए मुझे मिल जाते हैं। 250 में घर का खर्च खुशफेली से चल जाता है। अब एमए पास करके भला क्या करते।
0: रूप कुमारी उसे शेख चिल्ली की दास्तान से ज्यादा वक्त नहीं देना चाहती थी, मगर राम दुलारी के लहजे में इतनी सदाकत है कि चेहरे पर शिकस्त की बदमजगी साफ झलक रही है। मगर उसे अपने होशो हवास को कायम रखना है तो इस असर को दिल से मिटा देना पड़ेगा। उसे जिरहों से अपने दिल को यकीन करा देना पड़ेगा कि इसमें एक चौथाई से ज़्यादा हकीकत नहीं है। वहाँ तक तो वो बर्दाश्त करेगी, इससे ज़्यादा कैसे बर्दाश्त कर सकती है। इसके साथ ही उसके दिल में धड़कन भी है। अगर ये रुदात सच निकली तो वो कैसे राम दुलारी को मुंह दिखा सकेगी। उसे अंदेशा है कि कहीं उसकी आंखों से आंसू निकल पड़े। उसने तमस्खुर के अंदाज से पूछा,
1: जब एजेंटी में इतनी तनख्वाह और भत्ते मिलते हैं तो ये तमाम कॉलेज बंद क्यों नहीं हो जाते, भला बताओ जरा। हजारों लड़के क्यों अपनी जिंदगी खराब करते हैं
0: हा? राम दुलारी बहन की खिफत का मजा उठाते हुए बोली,
2: बहन तुम यहां गलती कर रही हो। एमए तो सभी पास हो सकते हैं।
1: अच्छा,
2: मगर एजेंटी करना किसको आता है भला, ये तो बहुत हुनर का काम है। कोई जिंदगी भर पढ़ता रहे मगर जरूरी नहीं कि वो अच्छा एजेंट हो जाए। रुपया पैदा करना दूसरी चीज है, इल्मी फजीलत हासिल करना दूसरी चीज है, अपने माल की खूबी का यकीन पैदा कर देना या जहन नशीन करा देना कि इससे तो बेहतर और देरपा चीज बाजार में मिल ही नहीं सकती, आसान काम नहीं है।
1: वो तो है भाई।
2: एक से एक ग्राहकों से उनका साबिका पड़ता है, बड़े बड़े राजाओं और रईसों की ताली कल्ब भी करनी पड़ती है, औरों की तो उन राजाओं और नवाबों के सामने जाने की हिम्मत भी न पड़े, और किसी तरह पहुंच जाए तो सवाल न निकले। शुरू शुरू में उन्हें भी झिझक हुई थी बहन, मगर अब तो इस दरिया के मगर हैं मगर। अगले साल तरक्की भी होने वाली है।
1: सही कहती हो।
0: रूप कुमारी की रगों में जैसे खून की हरकत बंद हुई जा रही है।
1: जालिम आसमान क्यों नहीं गिर पड़ता, बेरहम जमीन क्यों नहीं फट जाती, ये कहाँ का इंसाफ है कि मैं जो हसीन हूँ, तमीज़दार हूँ, किफ़ायत शियार हूँ, अपने शौहर पर जान देती हूँ, बच्चों को जान से अजीज समझती हूँ, इस खस्ता हाली में बसर हो रही है मेरे, और ये बदतमीज तन परवर चंचल छोकरी रानी बन गई है। लेकिन कुछ तो उम्मीद है बाकी, शायद मेरी तस्कीन कल्ब का कोई तो रास्ता निकल आए।
0: उसी तमस्खुर के अंदाज से बोली,
1: तब तो शायद 1000 मिलने लगे होंगे। हाँ
2: 1000 तो नहीं, मगर 600 में शुभा नहीं।
1: हाँ, ऐसे ही कोई आँख का अंधा मालिक बन गया होगा।
2: बहन व्यापारी आँख के अंधे नहीं होते। हाँ, जब तुम उन्हें 6000 कमा कर दो ना, तब कहीं 600 मिले, जो सारी दुनिया को चराए उसे कोई क्या बेवकूफ बनाएगा भला।
0: तमस्खुर से काम न चलते देख रूप कुमारी ने तहकीर शुरू की।
1: हाँ वैसे मैं उसको बहुत मुअज्जज पेशा नहीं समझती। सारे दिन झूठ के तोमार बांधो, क्या ये ठीक विद्या है?
2: अरे इस तरह तो जितने वकील बैरिस्टर हैं सभी गलत करते हैं। अपने मुवक्किल के फायदे के लिए उन्हें झूठी शहादतें तक बनानी पड़ती हैं, मगर उन्हीं वकीलों को हम अपना लीडर कहते हैं, उन्हें अपनी कौमी सभाओं का सदर बनाते हैं, उनकी गाड़ियां खींचते हैं, उन पर फूल बरसाते हैं। आजकल दुनिया पैसा देखती है, पैसा, पैसे कैसे आए ये कोई नहीं देखता। जिसके पास पैसा हो उसकी पूजा होती है।